यो आकाशवाणीको गुवाहाटी केन्द्र हो। अब सन्तोष नेवारबाट समाचार सुन्नुहोस्। अरुणाचल प्रदेशमा भारी वर्षाको कारण नवगठित केही पान्यर जिल्लाको याजाली सर्कल अन्तर्गत रहेको निपको परियोजना कोलोनीमा ठूलो बाढी आएको छ। बाढीका कारण निपको कोलोनी नजिकै निर्माणाधीन पर्खाल भत्किएपछि अचानक आएको बाढीले क्षेत्रमा व्यापक क्षति पुर्याएको निपको स्रोतले जनाएको छ। बाढीले धेरै आवासीय आवासहरूलाई क्षति पुर्याएको छ। परिस्थितिप्रति नजर राख्दै असम सरकारले राज्यमा उच्च सतर्कता जारी गरेको छ। प्रशासनले राज्यका धेरै जिल्लाहरूमा बाढीको प्रभाव पर्ने शंका व्यक्त गरेको छ। मौसम विभागको अनुसार अरुणाचल प्रदेशको याजाली क्षेत्रमा विगतको समयमा 72.8 मिलिमिटर भारी वर्षा भएको छ। यस क्षेत्रमा विशेष गरी हिजो बिहान भएको भारी वर्षापछि आएको बाढीका कारण रंगा नदी जलविद्युत परियोजनाको गेट खोल्न बाध्य हुनुपरेको थियो। यसको असर असमको धेमाजी, लखिमपुर, विश्वनाथ, सोनितपुर अनि बिस्तारै धुबुरी जिल्लासम्म फैलिन सक्ने चेतावनीमा उल्लेख गरिएको छ। कुनै पनि आपतकालीन अवस्थामा 6000188628 नम्बरमा कल गर्न भनी प्रशासनको तर्फबाट सर्वसाधारणलाई अनुरोध गरिएको छ। राज्यका 5 मेडिकल कलेज अस्पताललाई राष्ट्रिय अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक मान्यता परिषद छोटकरीमा एनएबीएचद्वारा मान्यता दिइएको छ। यसमा गुवाहाटी मेडिकल कलेज अस्पताल, असम मेडिकल कलेज अस्पताल, बरपेटा मेडिकल कलेज अस्पताल, जोरहाट मेडिकल कलेज अस्पताल र तेजपुर मेडिकल कलेज अस्पताल समावेश छन्। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो सामाजिक सञ्जाल मार्फत यस कुराको जानकारी गराउँदै भन्नुभयो कि राज्यका जनताका लागि स्वास्थ्य क्षेत्रलाई अझ लाभदायक बनाउन व्यापक सुधार र नयाँ युगको पहल गरिएको छ। मुख्यमन्त्रीले भन्नुभयो कि राज्यका सरकारी मेडिकल कलेजहरूमा राम्रो गुणस्तर र भरपर्दो स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले एनएबीएच मान्यताको लागि आह्वान गरिएको थियो र यी 5 मेडिकल कलेज अस्पतालहरूले यो विशेष मान्यता प्राप्त गर्न सफल भएका छन्। असमका 12 जिल्लाका आयुक्तहरूसहित राज्य प्रशासनमा व्यापक फेरबदल गरिएको छ। कर्मचारी विभागले हिजो जारी गरेको अधिसूचना अनुसार सैयद्दीन अब्बासीलाई उनको गृह निर्माण र शहरी विकास मामिलाको जिम्मेवारीबाट मुक्त गरी सिंचाई विभागको थप जिम्मेवारी दिइएको छ। यता ओम प्रकाशलाई वन क्षमता रोजगार र उद्यमशीलता विभागको सचिव, देवप्रसाद मिश्रलाई गृह विभागको सचिव, मधुसूदन

नाथलाई कृषि विभागको सचिव, धुबुरीका आयुक्त मेदनिधि दाहाललाई वित्त विभागको सचिव र एआईडिसीको संचालक, रोहन कुमार झालाई बराक उपत्यकाको विकास सचिव र रूपान्तरण तथा विकास विभागको सचिव, पी विजय भास्कर रेड्डीलाई अल्पसंख्यक कल्याण तथा विकास विभागको सचिव नियुक्त गरिएको छ। त्यस्तै मुख्यमन्त्री सचिवालयका सचिव र एआईडिसीका प्रबन्ध निर्देशक एसएन गौतमलाई एआईडिसीको प्रबन्ध निर्देशकको पदबाट मुक्त गरी वित्त विभागको सचिवको थप जिम्मेवारी दिएको छ। यसै गरी आयुष गर्गलाई समग्र शिक्षा असमको मिशन प्रबन्ध निर्देशकको रूपमा, दिवाकर नाथलाई धुबुरी र अल्पसंख्यक कल्याण आयुक्तको रूपमा,

मासान्दा म्याग्डलिन पार्टिनलाई मुख्यमन्त्री सचिवालयको अतिरिक्त सचिवको रूपमा, राहुल कुमार गुप्तालाई कासारको आयुक्तको रूपमा, जय विकासलाई हाइलाकान्दीको आयुक्त, सृष्टि सिंहलाई मरिगाउँको आयुक्त, परीक्षित थुमङलाई दक्षिण सालमारा मानकासारको आयुक्त, सञ्जय दत्तलाई होजाईको आयुक्त, रातुल चन्द्र पाठकलाई माजुली आयुक्त, अनामिका तिवारीलाई उद्योग विभाग र प्रशासनिक विभागको अतिरिक्त सचिव, नवदीप पाठकलाई बरपेटाको आयुक्त, पुलक पाटगिरीलाई ओदालगुडीको आयुक्त, करबी शैकिया करणलाई विश्वनाथको आयुक्त, लक्ष्मी नन्द सहरियालाई बङाईगाउँको आयुक्त र गोकुल चन्द्र बरालाई चिराङको आयुक्तको रूपमा सरुवा गरिएको छ। अम्बुबासीको आज चौथो दिन पनि शक्तिपीठ कामाख्या धाममा लाखौं भक्तहरूको समागम भएको छ। भक्तहरूको भीड़प्रति नजर राख्दै राज्य पर्यटन विभाग, जिल्ला प्रशासन र मन्दिर कर्तृपक्षले आवश्यक पर्ने सबै उपायहरू अपनाएका छन्। उल्लेख छ कि आज राति 12:02:13 अम्बुबासीको निवृत्ति हुनेछ। देवीको स्नानपछि नै बन्द गरिएको कामाख्या मन्दिरको ढोका भोलि बिहान भक्तजनहरूका लागि पुनः खोलिनेछ। विश्वकप फुटबल प्रतियोगिताको ग्रुप ए को एउटा खेलमा आज दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 गोलले पराजित गरेको छ भने मेक्सिकोमा खेलिएको सोही ग्रुपको अर्को खेलमा मेक्सिकोले चेकियालाई 3-0 गोलले पराजित गरेको छ। उता हिजो राति खेलिएको समूह बी को खेलमा स्विजरल्याण्डले क्यानाडालाई 2-1 पराजित गरियो भने ग्रुप सी को एउटा खेलमा मोरक्कोले हाइटीलाई 4-2 गोलको अन्तरले हराउँदै दोस्रो राउण्डमा प्रवेश गरेको छ।

0: नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत म वसाकाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मेडेमेभको 411.5 मिटर तदनुसार 729 किलोहर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21 र 19 सेकेन्ड भएको छ। यसका साथै म भास्कर दाहाल र सन्तोष नेहर श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रमको सुरुवातमा सुन्नुहोस् रोजगार समाचार।
1: रोजगार समाचार पाठ गर्दैछु म सन्तोष नेवार। भारत सञ्चार निगम लिमिटेडमा खाली भएको 100 जुनियर टेलिकम अभिचार पदको लागि आवेदन खोजिएको छ। तलब महिनावारी 16,400 रुपियाँबाट 24,500 रुपियाँसम्म रहनुको साथै अरू बोनसहरू रहनेछ। प्रार्थी टेलिकम्युनिकेसन, इलेक्ट्रोनिक्स, कम्प्युटर, इन्फर्मेसन टेक्नोलोजी, इन्स्ट्रुमेन्टेसन, रेडियो इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ यसबिच कुनै पनि एउटा शाखामा बिई वा बिटेक डिग्रीधारी हुन आवश्यक छ अथवा इलेक्ट्रोनिक्स वा कम्प्युटर साइन्स विषयमा एमएससी डिग्री रहेको हुनुपर्छ। पदको लागि प्रार्थीको उमेर 18 वर्षदेखि 30 वर्षभित्र हुनुपर्छ। अझ धेरै जानकारी र आवेदनको लागि bsnl.co.in यो वेबसाइटमा हेर्न सक्नुहुनेछ। आवेदनको अन्तिम मिति 4 जुलाई तोकिएको छ। यता असम लोकसेवा आयोगले असम सरकारको भूतत्त्व र खनन विभागमा खाली भएको 11 एसिस्टेन्ट जियोलोजिस्ट पदको लागि आवेदन खोजेको छ। तलब महिनावारी 30,000 रुपियाँदेखि 110,000 रुपियाँसम्म रहनुको साथै 12,700 ग्रेड पे र अरू बोनस रहनेछ। प्रार्थी जियोलोजी वा एप्लाइड जियोलोजी विषयमा पोस्ट ग्रेजुएट डिग्रीधारी हुन आवश्यक छ। पदको लागि प्रार्थीको उमेर 21 वर्षबाट 38 वर्षभित्र हुनुपर्छ। अझ धेरै जानकारी र आवेदनको लागि वेबसाइट रहेको छ dgm.assam.gov.in। आवेदनको अन्तिम मिति 15 जुलाई तोकिएको छ। यसै गरी स्टेट ब्याङ्क अफ इन्डियामा खाली भएको 1500 प्रोबेसनरी अफिसर पदको लागि पनि आवेदन खोजिएको छ। तलब महिनावारी 48,480 रुपियाँदेखि 85,920 रुपियाँसम्म रहनुको साथै अरू बोनसहरू रहनेछ। पदको लागि प्रार्थी स्नातक हुनुपर्छ, साथै प्रार्थीको उमेर 21 वर्ष।

बाट 30 वर्ष हुन आवश्यक छ। अझ धेरै जानकारी र आवेदनको लागि वेबसाइट रहेको छ sbi.bank.in। आवेदनको अन्तिम मिति 8 जुलाई तोकिएको छ। द आसाम कोअपरेटिभ एपेक्स ब्याङ्क लिमिटेडमा खाली भएको 25 एसिस्टेन्ट म्यानेजर अब्लिक एसिस्टेन्ट ब्रान्च म्यानेजर पदको लागि पनि आवेदन खोजिएको छ। तलब महिनावारी 31,630 रुपियाँदेखि 82,290 रुपियाँसम्म रहनुको साथै 7,900 रुपियाँको ग्रेड पे र अरू बोनसहरू रहनेछ। प्रार्थी कम्ती पनि 55% नम्बरसहित स्नातक हुनुपर्छ अथवा कुनै पनि विषयमा पोस्ट ग्रेजुएट डिग्रीधारी हुन आवश्यक छ। सिएआइआइबी एमबिए अथवा सिए प्रार्थीलाई अग्राधिकार दिइनेछ। साथै प्रार्थीको कम्ती पनि 4 वर्षको कर्म अभिज्ञताले प्रार्थी पुष्ट हुनुपर्छ। प्रार्थीले आफ्नो सम्पूर्ण आवेदन पत्र 30 जुनभित्र पुग्ने गरी यस ठेगानामा पठाउनुपर्छ। द म्यानेजिङ डाइरेक्टर द आसाम कोअपरेटिभ एपेक्स ब्याङ्क लिमिटेड फर्स्ट फ्लोर हेड अफिस एचबी रोड पान बजार गुवाहाटी 7810001। अझ धेरै जानकारीको लागि acab.bank.in यो वेबसाइट हेर्न सक्नुहुनेछ। सुन्दै हुनुहुन्छ रोजगार आजलाई पुरा भयो। श्रोताबिन कार्यक्रमलाई जारी राख्दै सुनाइरहेका छौँ आजको यो वार्ताको कार्यक्रम। शीर्षक रहेको छ निर्जला एकादशी महत्व धार्मिक विधि र सांस्कृतिक पक्ष। यो वार्ता हामीलाई लेखेर पठाउनु भएको छ सञ्जना नेवारज्यूले र पाठ गर्दैछु म सन्तोष नेवार। हिन्दू सनातन संस्कृतिमा एकादशी व्रतको विशेष ध्यान स्थान छ। वर्षभरि पर्ने 24 एकादशीहरूमध्ये ज्येष्ठ महिनाको शुक्ल पक्षमा पर्ने निर्जला एकादशीलाई सबैभन्दा महत्त्वपूर्ण र कठिन मानिन्छ। निर्जला शब्दको अर्थ नै जल बिना अर्थात् पानी बिना भन्ने हुन्छ। यस दिन व्रतालुहरूले पानी समेत नपी कठोर व्रत बस्ने भएकाले यसलाई निर्जला एकादशी भनिएको हो। यसलाई महाभारतकालीन कथासँग जोडिएकाले भीमसेन एकादशी वा भीम एकादशी पनि भनिन्छ। पौराणिक पृष्ठभूमि र नामाकरण। धार्मिक ग्रन्थ महाभारतका अनुसार 5 पाण्डवहरूमध्ये भीमसेन बाहेक युधिष्ठिर अर्जुन नकुल सहदेव र द्रौपदी प्रत्येक एकादशीमा व्रत बस्ने गर्दथे। भीमसेनलाई अत्यधिक भोक लाग्ने भएकाले उनी महिनामा 2 भोकै बस्न असमर्थ थिए। आफूले व्रत बस्न नसकेकोमा चिन्तित भई भीमसेनले पितामह वेदव्याससँग यसको उपाय सोधे। वेदव्यासले ज्येष्ठ शुक्ल एकादशीको दिन अन्न र पानी दुवैको त्याग गरी पूर्ण उपवास बस्न सल्लाह दिए। उनले वर्षभरिका 24 एकादशीको व्रत बस्न नसक्ने व्यक्तिले केवल यस एउटा एकादशीको व्रत बसेमा सम्पूर्ण एकादशीको बराबर पुण्यफल प्राप्त हुन्छ भनेर बताए। व्यासको आज्ञाअनुसार भीमसेनले यो कठोर व्रत सफलतापूर्वक पूरा गरे। त्यसैले यस एकादशीलाई भीम एकादशी वा भीमसेन एकादशी पनि भनिन्छ। व्रतको धार्मिक विधि र नियम। निर्जला एकादशीको व्रत निकै नियम र निष्ठाका साथ पालन गरिन्छ। यसका मुख्य विधिहरू यस प्रकार छन्। सङ्कल्प र पूजा। एकादशीको दिन बिहानै सबेरै उठेर स्नान गरी स्वच्छ वस्त्र धारण गरिन्छ। त्यसपछि भगवान विष्णुको मूर्ति वा तस्बिर अगाडि बसेर व्रतको सङ्कल्प गरिन्छ। भगवान विष्णुलाई पहेँलो फुल तुलसीको पत्ता फलफुल र धूपदीप अर्पण गरी पूजा अर्चना गरिन्छ। जल र अन्नको त्याग। सूर्योदयदेखि भोलिपल्ट द्वादशीको सूर्योदयसम्म पानीको 1 थोपा पनि ग्रहण नगरी व्रत बसिन्छ। राति जागरण र मन्त्र जप। यस दिन ओम नमो भगवते वासुदेवाय मन्त्रको जप गर्नु अत्यन्त फलदायी मानिन्छ। रातको समयमा भजन कीर्तन गर्दै जागरण बस्ने परम्परा पनि छ। दान र पारण। द्वादशीको दिन बिहान पुनः स्नान र पूजा गरी ब्राह्मण वा गरिबहरूलाई भोजन वस्त्र विशेष गरी पानीले भरिएको कलश पङ्खा तथा छाता दान गरिन्छ। त्यसपछि मात्र व्रतालुले जल ग्रहण गरेर व्रतको पारण अर्थात् समापन गर्दछन्। निर्जला एकादशीको महत्व र फाइदा। यस व्रतको धार्मिक आध्यात्मिक र स्वास्थ्यका दृष्टिकोणले ठूलो महत्व रहेको छ। धार्मिक पक्ष। यस एकादशीको व्रत बस्नाले वर्षभरिका अन्य एकादशीहरूको फल प्राप्त हुनुको साथै दीर्घायु आरोग्य र मोक्षको प्राप्ति हुने जनविश्वास छ। 2.

0: वैज्ञानिक र स्वास्थ्य पक्ष। ज्येष्ठ महिनामा अत्यधिक गर्मी हुन्छ, यस्तो समयमा एक दिन अन्न र जल त्याग्दा शरीरका भित्री अङ्गहरूलाई आराम मिल्छ र शरीर डिटोक्सिफाई अर्थात् विषाक्त पदार्थ शरीरबाट विषाक्त पदार्थ बाहिर निस्किन्छन्। आध्यात्मिक पक्ष। पानी र भोजन जस्ता आधारभूत आवश्यकतामाथि विजय प्राप्त गर्दा मानिसको इच्छा शक्ति, आत्मसंयम र मानसिक दृढता बलियो हुन्छ। सामाजिक र सांस्कृतिक पक्ष। यो पर्वले समाजमा परोपकार र शुभभावको ठूलो सन्देश दिन्छ। ज्येष्ठ महिनाको प्रचण्ड गर्मीमा तिर्खाएका मानिस र पशुहरूलाई पानी खुवाउनु ठूलो धर्म मानिन्छ। यस दिन ठाउँ ठाउँमा सर्वसाधारणका लागि चिसो पानी, शर्बत र पाटीपोमा पानीका घैटाहरू राखेर प्यास मेटाउने काम गरिन्छ। यसले समाजमा आपसी सद्भाव, दया र दानशीलताको भावना बढाउँछ। निर्जला एकादशी केवल एउटा धार्मिक कर्मकाण्ड मात्र होइन, यो आत्मसंयम, त्याग र परोपकारको उत्कृष्ट प्रतीक हो। आधुनिक युगको व्यस्त र विलासी जीवनशैलीमा यस व्रतले मानिसलाई आफ्नो शरीर र मनमाथि नियन्त्रण राख्न सिकाउँछ। प्रकृतिको अमूल्य उपहार जलको महत्व बुझ्न र समाजका दिनहुँ खिलाइ सहयोग गर्ने, प्रेरित गर्ने भएकाले यो एकादशीको सान्दर्भिकता सदैव जीवन्त रहने देखिन्छ। श्रोताहरूले यतिन्जेल सुन्नुभयो निर्जला एकादशीको महत्व, धार्मिक विधि र सांस्कृतिक पक्ष। यो वार्ता हामीलाई लेखेर पठाउनु भएको थियो सञ्जना नेवालले, र यस वार्ताको आज यो पहिलो प्रसारण थियो। कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ आजको युवा कार्यक्रम, सुनाइरहेका छौँ पवन उपाध्यायको सञ्चालनमा रौता सांस्कृतिक सङ्घका सदस्यहरूद्वारा प्रस्तुत यो युवा कार्यक्रम।
1: नमस्कार, आकाशवाणी गुवाहाटी सुनिराख्नु भएका श्रोतावृन्दलाई हार्दिक शुभकामना दिँदैछु र हामी गोपीनाथपुर सांस्कृतिक टोलीबाट आज यो युवा सांस्कृतिक कार्यक्रम लिएर हजुरहरूको समक्ष हामी प्रस्तुत भएका छौँ र मसँग हुनुहुन्छ केसियो बजाउनु हुँदैछ कुलेन बसुमतारीज्यूले, पेडमा हुनुहुन्छ दीप नेवार, बाँसुरी बजाउनु हुँदैछ हेम प्रधानज्यू, गिटार बजाउनु हुँदैछ मेघनाथ प्रधानज्यू र तबला बजाउनु हुँदैछ आशिष चक्रवर्तीज्यूले। र आज यो हाम्रो कार्यक्रमको पहिलो सौगात लिएर हजुरहरूको समक्ष म श्री पुष्प पाठक आएको छु र मेरो गीतको बोल छ मिर मिरे। यो गीत रचना गर्नुभएको छ गङ्गा बहादुर लिम्बूज्यूले र उहाँको गीत हामी उहाँलाई याद गर्दै हजुरहरूको समक्ष प्रस्तुत गर्दैछौँ।

0: र आजको हाम्रो यो युवा कार्यक्रमको तिस्रो कार्यसूची हामीले हजुरहरूको समक्ष ल्याएका छौँ, एउटा कविता, र कविता पाठ गर्नुहुँदैछ हाम्रै पूर्ण शर्माज्यू। उहाँले आफै लेख्नु भएको कविता र म उहाँलाई आफ्नो कविता पाठ गर्न अनुरोध गर्छु।
1: कविताको शीर्षक छैन काहीँ मुर्दाबाद। छैन काहीँ मुर्दाबाद, सबैलाई जिन्दाबाद। देश निरन्तर ध्वंस गर्ने, सधैँ आफ्नो पेट भर्ने, सोझा लाटो लङ्गडा ठग्ने, सबैलाई छ जिन्दाबाद। हाम्रो देश निरपेक्ष छ, गणतन्त्रको हावा बगेको छ, उन्नतिको शिखरमा चढेर ऋणमा डुबिसकेको छ, सबैलाई मेरो जिन्दाबाद छ। शासनको नाममा शुद्ध छ, घुस होइन पुरस्कार चाहिन्छ, शान्तिको नारा फुक्नका लागि आलोचियानको खाँचो छ, सबैलाई जिन्दाबाद छ। हाम्रा नेता शुद्ध छन्, दुर्नीति भन्ने कुन हो कुन, सभामा आउँछन् मुखुण्डो लगाई, घरमा रक्सी धमाधम। प्रतिवाद गर्नेलाई स्वागत छ, सिर्फ एउटा औँलो चाहिन्छ, सहायताको नाममा उसले घर भेटी लेखिदिनु छ, यहाँ यस्तै छ, सबैलाई जिन्दाबाद छ। हामीलाई हाम्रो संस्कृति चाहिएको छ, अलिकति सोमरसको खाँचो छ, रित्तिएका ती बोतलहरूले पुरुषोत्त श्रीमतीलाई देखाउनु छ, सबैलाई जिन्दाबाद छ। ऐश्वर्यशालीदेखि निकम्मासम्म बसेको छ ठुलो भएर गजधुम्म, बुद्धिको भाँडामा बिर्को लागेर भाषणका फुदा छाड्छ त्यागे हुँ भनेर त्यसैले भन।
0: र आज युवावाणी कार्यक्रमको अन्तिम गीत परिवेषण गर्नुहुँदैछ रत्नबहादुर नेवारज्यूले, र उहाँको त्यो गीत लेख्नु भएको छ जीबी लिम्बुले, र म उहाँलाई गीत परिवेषण गर्न अनुरोध गर्दछु।